0: It's 11 a.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज़।
3: आम जे खुद प्यारे वारे हक है आजाद रियासत जे कयाम वारे हक लाए हिमायत जो अहद वजीर आजम जे रोकथाम लाए सरायतन आलमी कदमन जी जरूरत है जोर भरियो अफगानिस्तान जी सूरत हाल है अफगान सरजमीन तां थींदड़ दहशतगर्दी ते गणती वधण ते गालियूं कयूं सेक्रेटरी जनरल दहशतगर्दी खिलाफ जंग में पाकिस्तान जे किरदार ऐं कुर्बानियुनि खे साराहियो وزیر اعظم شہباز شریف جی ہم منصب نفاف سلام سا نیو یارک میں ملاقات بنی اگوانن وچ میں ملاقات گڈیل قومن جی جنرل اسمبلی اجلاس دے موقع تے تھی وچ اوبر جی صورتحال میں تھیندڑ اکبرائی تے خیالن جی ڈیوٹ کی وئی پاکستان اے لبنان وچ میں جٹا دار لگا پا ودیک مضبوط بنان وارے عزم جو ورجاؤ دفاع سمیت مختلف شعبن میں بطرفی سہکار کے ہتھی ڈیڑ تے اتفاق کیا ویو مکے دفاعی معاہدے تحت سعودی عرب پاکستان ہے ترکیہ کے پردہی وزیرن کی ملاقات ٹینی ملکن کے سعودی عرب کے شہری معاشی ہندن تے حسین کے حملن کی مذمت ملاقات میں مکے دفاعی معاہدے ورکنگ گروپس کے قیام جو جائزہ ورتو ویو ٹینی ملکن کے پردہی وزیرن خطے میں جٹادار امن لائے کوششوں جاری رکھن تے اتفاق کیا ملیر میں مبینہ پولیس مقابلو ایک ڈواری مارجی ویو ایک اہلکار زخمی پولیس موجب شاہ لطیف ٹاؤن میں فاسٹ یونیورسٹی ویجو ڈوارن سا مقابلو تھو مارجی ویل ڈواری جے ٹریہ ورن جے راول پور سروت طور سنجانب تھی آئے مقابلے دوران پولیس اہلکار سلیم پٹ حضرت خان زخمی تھی پیو مارجی ویل ڈواری جو لاش ہیں زخمی پولیس اہلکار کے اسپتال منتقل کیو حیدرآباد میں سیکیورٹی گارڈ مبینہ طور پان کے گولی ہنی آپگھات کرے چھڑیو لطیف آباد نمبر 12 کے رہواسی 40 ورن کے راہل عباسی زندگی جو انتاندو آئے واقعے کھاں پوئے پولیس پہنچی لاش ایدی ایمبولنس ذریعے اسپتال منتقل کیو واقعے جا سبب معلوم نہ تھی سکیا ہن
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
1: فارورڈ کالج آف ایجوکیشن خیرپور میں بی ایڈ 1.5 سالہ بی ایڈ 2.5 سالہ جو داخلاؤں شروع تھی ویوں آہن جے کڈیں تہاں جو خواب استاد بنجن آہے تہی بہترین موقعو ہتھن ماں نہ ونجایو ہانے سندھ حکومت جے تعلیم شعبے سا لاگا پل کیترن ای نوکرن لائے بی ایڈ ڈگری لازمی بنجی رہی آہے تیں کرے اجو ہی داخلہ وٹھو پانجے ٹیچنگ کیریئر کے مضبوط بنیاد دیو سندھ جے کہیں بھی شہر یا ضلعے سا واسطو ہوجے تہاں آسانی سا داخلہ وٹھی سگو تھا اساں وٹ موجود آہن ایئر کنڈیشن کلاس رومز ہائی اسپیڈ وائی فائی تجربے کار سینئر فیکلٹی معیاری تعلیمی ماحول خاص آفر محدود وقت لائے آہے تین کرے اجو ہی رابطہ کریو آن لائن اپلائی لائے farwardcollege.pk ودیک جان لائے 0304-282-7274 آفس ٹائم صبح 9 کھاں شام 5 وگے تائیں ایڈریس گلشن یاسین کالونی تاج پیٹرولیم سروس جے سامو واپڑا کالونی خیرپور اجو ہی داخلہ وٹھو پینجے مستقبل کے محفوظ بنایو ایک کامیاب استاد بنجن پہلو قدم ودھایو
4: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز ملک رائز بیوٹی کریم صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے داغ دھبے جھریاں اور کیل مہاسے فوراً کم کرے استعمال کا آسان طریقہ رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں نتائج دیکھیں صرف 3 دن میں ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم ملک رائز بیوٹی سوپ ملک رائز ایکنی کریم ہر اچھے کاسمیٹک جنرل اسٹور سے نام لے کر خریدیں مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق شاہی بازار مہراب پور 0300-3105-109-0300-3105-109
5: This program is brought to you by
6: Bank Islamani Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
1: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर। 03003385569।
5: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
7: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश, आई रंग वगैरह बाजार का बार या दस्तयाब आई।
5: हाँ नहीं अचो, मेहरान आयरन स्टोर, नज़्द बलोच पेट्रोल पंप, नेशनल हाईवे, हालानी।
7: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 03003204372 आई 02424601000।
8: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो। इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए, जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, आरपीएमजी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनिए थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी। इरशाद ऑटोस हालानी रोड मेहरापुर, राब्ते जे लाइ 03201800003।
9: अस्सलाम वालेकुम अदा।
10: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
9: अदा नओ दुकान खोलियो तम पर हले ही न तो, छा कजे?
10: अदा दुकान जी मशवरी कराई थई
9: न अदा?
5: यार आज कल शहरन तोड़े गोठन में जीए मेरापुर एफएम 94 ही हले थो। मो पंजो दुकान खोलियो तो एफएम मेरापुर ते पब्लिसिटी कराई, कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे।
9: मुझे दुकान जी बेड हलंदी?
10: हां दा, कारोबारी इश्तिहारात, आम इतला, मिलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए।
9: अदा जल्दी कर, मुखे बुंजी एड्रेस तो बुदा।
5: ऑफिस जी मेरापुर एफएम 94, नज गर्ल्स डिग्री कॉलेज, हालानी रोड मेरापुर।
10: राबते लाए हाकिम अली जिसकानी,
11: 03013992836।
12: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है, सुनते रहो जी एफ एम 94।

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 ایں فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہے اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم بی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रक्षा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 ایں فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہے اعتماد جو
1: السلام علیکم ادا
2: وعلیکم السلام ادا چھو پریشان آئیں
1: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
2: ادا دکان جی مشوری کرائی تھئی
1: نہ ادا
3: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر FM 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو FM میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
1: مجھے دکان جی بے ڈرندی
2: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
1: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
3: آفیس جی میراپور FM 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 0301-380-8347
4: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی FM 94

0: আমি ওই একটা প্রোগ্রাম ভালো
1: বাবা मुख्तसिर पर असराइती काल दिल से गाल जगह निकरे उनके चेबो है दिल जी गाल अचो तो असा एकड़े बी कॉलर के प्रोग्राम में शामिल क्यों अस्सलाम वालेकुम केर साईं किथा का
0: वालेकुम
1: केर दिलबर किथा का
0: अरे हम कह दोस्त गुलाबी संगत माँ
1: गुलाबी संगत माँ
0: हमदर्द दोस्त करो
1: हमजा
0: हमदर्द
1: हुसैन बख्श विस्तरो हमदर्द दोस्त माशाल्लाह वेलकम भली कार गुलाबी संगत का बिल्कुल अग में भी असा के प्रोग्राम में कॉल अची चुकी है सर सर सर मां अवां सबनी जो मदा आया मुखे प्यार
0: हां बिल्कुल
1: मुख्य प्यार है अमा सबनी सा सिंध सा ए सिंध वारन सा
0: हां बिल्कुल सही असा के बिलाई थरो सा प्यार आ सा जे प्रोग्राम सा के पसंद आ ए वैसे मा ता जे गदलन जो फैन थी रहे थरो ता शहरी हो
1: लख थोरा मुजी ना है या तमाम सिंध जे नाले वारे लेजेंड सानी लतीफ शेख अयाज जी मु शायरी अग में शामिल के उन खा पो जको एकड़ो एडवोकेट आए साईं जो इमदाद सोलंगी साहब माठ जी मौसम मां भी थोड़ी घणी शामिल कंदो रहंदो आया पैजु शेर शायरी बिल्कुल
0: बिल्कुल जानी मां आजो की शायाज जी से शायाज जी पर कल लता जी शायरी
1: लख थोड़ा
0: थोड़ी शायरी जानी मां दा जरा थोड़ा फैन थी आज गजलन जो थोड़ी रिक्वेस्ट भी आए ता जी कदे वाई बुदायो सा पांजी
1: मुजी लिखल पो अवां जे करे लिख भी बाकी हियर मां कोन पियो लिखा वडे वक्त खां मसरूफ तू कुछ वधाए छडियो अदीबन जो प्रस्तार आया बाकी जो एतरो पाण केतरो अदब का असा वाकिफ़ ना हूं बस यो है त जी आहे न फरमान कहजो त इल्म हासिल करण लाए या त आलिम थी वञो या वरी जो इल्म हासिल करण जी पंहिंजे पाण जे अंदर हिकिड़ी ख़्वाहिश रखो या वरी उन्हनि सां वेझो रहो त पोइ अव्हांखे असां बस वास वठंदा आहियूं वेझो रहंदा आहियूं अदीबन जे दोस्तनि जे
0: बिल्कुल सही मूंखे ख़बर आहे जेको आहे हीरो कॾहिं बि नाहे लकंदो चाहे सवे मेल ते पियो हुजे पर पंहिंजी चमक पधरी कंदो आहे
1: लख थोरा लख थोरा छा चवण चाहींदो को प्यार जो पैगाम का दोस्तनि खे सलाम को फरमाइश
0: शायरी आहे पंहिंजो गज़ल जे
1: क्या बात आहे क्या बात आहे क्या बात
0: आहे रदी ते काफ़ियो ते लिखियल आहे गज़ल
1: बिस्मिल्लाह बिस्मिल्लाह
0: सनम साथ रहंदो जनम साथ रहंदो
1: सनम साथ रहंदो जनम साथ रहंदो हर कदम ते कदम साथ रहंदो क्या बात आहे क्या बात आहे लाजवाब
0: धंधो मोला पंहिंजो कदम साथ रहंदो अजायो नज़र तूं वाम साथ रहंदो ही हमदर्द जो आहे अज़म साथ रहंदो
1: वाह वाह
0: सनम साथ रहंदो जनम साथ
1: इंतहाई ख़ूबसूरत साईं वाह वाह वाह वाह जसलो माशाल्लाह
0: हाज़िर महिरबानी साहब तव्हांखे शायरी पसंदि आई
1: सर वॾी महिरबानी वॾी महिरबानी
0: दोस्तनि खे सलाम ॾींदुमि फरमाइश जो नगमो सां लपले कंदो
1: कहिड़ो सर
0: पर फरमाइश जो आहे चमन मीराल जो आहे कलाम त हे गज़ब थी वियो दिलि थी धड़के
1: शामिल कंदासीं बिल्कुलु मस्त
0: नज़र
1: सर वालेकुम सलाम थैंक यू लव यू लख लाइक मोहब्बत जी दोस्तो प्रोग्राम में हिकड़ी कॉल भी शामिल कंदासीं अस्सलाम वालेकुम केर साईं किथां खां
0: وعلیکم السلام ماده فرحان خوشاں کہہ رہا
1: سائیں مجا میرانی صاحب کیڑا حال خوش ہے
0: اللہ کرے میں تھینک یو نیٹ ورک میں شکایت ہے
1: کہو سائیں کہو دل کھولے کہو
0: اللہ کو ان ڈبل ان کو مانگلنگ وہ آواز میں موتی ہماری کارڈ کا جو
1: بالکل
0: گیل میں بجن نو دو مزو ٹوٹی رہے
1: ماں نے جلا عرض کیا تا یو اسا جے نیٹ ورک جو نہ ہے یو موبائل نیٹ ورک جو ہے جکو بھی اوانٹ کمپنی ہے نا یا موبائل سیٹ ہے ان میں آ کتھا بھی کہیں بھی کال جی ڈبلنگ جی شکایت کون ملی ہے سر
0: تن ما یو بابر صاحب در جو میں تھری لوڑ یو ہلن جو وہ صحیح نہیں ور وان جو یو فون میں کھن جو یا نر بن تو
1: ٹھیک اما یہ شکایت نوٹ کرے سری اما کچھ چھا چون چاہیے دو چھا کرن تا ایک اد منٹ بچو ہے سم بریک ڈام بھی ویندا سی جی کیا
0: جی ادب اخلاق جی ہے اساں وٹ کھان
1: واہ واہ
0: کندو دو ہے تھنے شان ہے
1: سر اماں جی کال کر جی وے اماں شکایتوں بھی کھوڑ کیوں اج دوستو وقت جو ہے ایکڑی شارٹ کمرشل بریک جو بریک ہم کوئی واپس وری ورندا سی بدھن دا رہو جی ایف ایم نیٹ ورک
2: It's 9:45 PM. This time check is brought to you by
3: Bank Islam ne laya Pakistan ka
2: It's 9:45 PM. This time check is brought to you by
3: Bank Islam ne laya Pakistan ka pehla sharia compliant gold based financing.
4: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
5: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94